तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XFM 98.3 म प्रतिष्ठा। हामीले भर्खर सुन्यौँ राजु लामाको कति छन्। अबको पालो रहेको छ वाट्स अन क्यानबेरा सेगमेन्टको। अगस्त 20 अगस्त 27 के कार्यक्रम छन् त क्यानबेरामा, आउनुहोस् त्यसबारे केही छलफल गरौँ। अगस्त 20 बिहिबार आजको दिन लेडिज डे लन्चन क्यानबेरा साउदर्न क्रस क्लबमा महिलाहरूको लागि विशेष लन्च कार्यक्रम रहेको थियो। त्यसै गरी टगरोनङ आर्ट सेन्टरमा लाइभ कमेडी नाइट भनेर हास्य व्यङ्ग्यको साँझ भइरहेको छ। साथ नेसनल लाइब्रेरी अफ अस्ट्रेलियामा समुद्री जीव विज्ञान बारे रोचक प्रस्तुतिहरू आज रहेको थियो भने मिट द मेकर ट्रफल डिनर हायात होटल क्यानबेरामा ट्रफल थिम डिनर पनि आज रहेको थियो। त्यसै गरी ओर्ल्यान्डो वाइन डिनर साउदर्न क्रस क्लब टगरोनङमा वाइन प्रेमीहरूका लागि विशेष डिनरको कार्यक्रम आज रहेको छ। अब अरू केही कार्यक्रमहरूको कुरा गर्दा एक्जिबिसन ओपनिङ टगरोनङ आर्ट सेन्टरमा नयाँ कला प्रदर्शनी उद्घाटन हुन गइरहेको छ यो 21 अगस्तको दिन भने सेन्ट ह्युगो वाइन डिनर याज क्लब यारालुम्लामा उत्कृष्ट वाइन सहित डिनर कार्यक्रमहरू रहेका छन्। त्यसै गरी अगस्त 22 दिन शनिबार द हाइकिङ रकी रोड टु डब्लिन टोर क्यानबेरा थिएटर सेन्टरमा हुन गइरहेको छ भने एएफपी नेसनल साइन्स विक स्पेसल परिवारमै रमाइलो गर्न मिल्ने विज्ञान गतिविधिहरू रहेका छन्। त्यसै गरी रेकर्डिङ ड्रम वर्कसप एएनयु रेकर्डिङ स्टुडियोमा हुन गइरहेको छ भने ब्यागी ट्राउजर्स द जेपलिन रुम नाराबुन्डामा लाइभ सङ्गीत कार्यक्रमहरू रहेको छ। साथसाथै द लिभिङ एन्ड आई ओन्ली ट्रस्ट रक एन्ड रोल भन्ने अस्ट्रेलियाली रक ब्यान्डको प्रस्तुति त्यसै दिन रहेको छ भने डान्सिङ इन द स्याडो अफ मोटाउन क्यानबेरा थिएटर सेन्टरमा प्रस्तुत हुन गइरहेको छ। त्यसै गरी 2 नृत्य महोत्सव 22 र 23 अगस्तमा डान्स क्यानबेरा फेस्टिभलमा हुन गइरहेको बिहान 8 बेलुका 7 बजेसम्म। साथसाथै यदि तपाईँ फोटोग्राफीमा इन्ट्रेस्ट दिनुहुन्छ भने नेसनल पोर्ट्रेट ग्यालरीमा नेसनल फोटोग्राफिक पोर्ट्रेट प्राइज भनेर अस्ट्रेलियाली पोर्ट्रेट फोटोग्राफरको उत्कृष्ट प्रदर्शनीहरू हुन गइरहेको छ। त्यसै गरी अगस्त 25 र 27 माइकल ज्याक्सन हिस्ट्री सो भनेर क्यानबेरा थिएटरमा माइकल ज्याक्सनको जीवन र सङ्गीतमा आधारित विशेष सो साँझ 8 बजे हुन गइरहेको छ। अब त्यस्तै तपाईँ बेल्कुनेनमा समर नर्क्स क्रिमर्स गुड गेम्स बेल्कुनेन यदि तपाईँ गेम्सहरूमा हुनुहुन्छ भने त्यहाँ पनि तपाईँ 23 र 24 अगस्तमा चाहिँ भाग लिन सक्नुहुनेछ। यी थिए क्यानबेरामा हुन गइरहेका आउँदो हप्ताका केही कार्यक्रमहरू। नेप्लिज भोइस अफ क्यानबेरा 2XFM 98.3 सुन्दै गर्नुहोला, म प्रतिष्ठा। अबको पालो रहेको छ अर्को गीतको। अबको गीत छ मेरो माया छ भने

0: तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा। हामीले भर्खर सुन्यौँ मेरो माया छ भने, गाडी त जर्मनको बाटो चाइनाको। आई होप यु इन्जोय दिस ट्र्याक। अब आजको नेप्लिज भोइस अफ क्यानबेरामा हामी पानी, जल, सुरक्षा र लैङ्गिक समानताबारे छोटो चर्चा गर्दैछौँ र यस विषयमा अनुभव, ज्ञान र क्षेत्रीय कामको गहिरो समझ राख्ने अनुपाध्यायजीसँग हामी हाम्रो साथमा हुनुहुन्छ। नेपालमा शिक्षा, स्वास्थ्य, महिला शक्तिकरण, बाल संरक्षण, परियोजना व्यवस्थापनदेखि लिएर नीति निर्माणसम्म अनुजीले धेरै महत्वपूर्ण भूमिकाहरू निभाउनु भएको छ। अहिले उहाँ अस्ट्रेलिया वाटर पार्टनरसिपमा कार्यक्रम अधिकृतको रूपमा काम गर्दै हुनुहुन्छ, जहाँ जल सुरक्षा, जलवायु सहनशीलता र सामाजिक समावेशीकरण र क्षेत्रीय साझेदारीका विषयमा उहाँको नेतृत्व अत्यन्तै प्रभावशाली छ। अब हामी सुन्दैछौँ पानी, विकास र लैङ्गिक समानता बारे अनुजीले के भन्नुहुन्छ।
1: मैले अहिले अब वाटर रिसोर्स म्यानेजमेन्ट को परियोजनामा काम गरिरहेको छु, तर मैले सिकिरह नै छु यस विषयमा, किनभने यसमा चाहिँ मसँग प्राविधिक ज्ञान चाहिँ छैन नै होइन। तर अब मैले अहिले काम गर्दाखेरि जे जति बुझेको छु त्यो हेर्दाखेरि चाहिँ वाटर रिसोर्स म्यानेज गर्ने कुराहरूमा चाहिँ अझै पनि अझै धेरै यो जेटसीको कम्पोनेन्ट अझै महत्त्वपूर्ण किन हुन्छ भने पानीको स्कार्सिटी अथवा जस्तो वाटर रिसोर्स म्यानेजमेन्ट भनेको ओभरअल चाहिँ जुन अभाइलेबल रिसोर्स छ, पानीको रिसोर्स, त्यसलाई चाहिँ अकाउन्टेबल रिस्पोन्सिबली कसरी युज गर्ने भन्ने कुरासँग जोडिने कुरा हो होइन। र पानी यस्तो कुरा हो जसले चाहिँ सबै पपुलेसनलाई चाहिँ यसले बराबर हिसाबको सम्बन्ध छ भनौँ न पानीसँग होइन। त्यो हुँदाखेरि चाहिँ यो वाटर रिसोर्स म्यानेजमेन्टको कुरामा चाहिँ अझै धेरै यो जेटसीको कम्पोनेन्ट इम्पोर्टेन्ट किन छ भने पानीको त्यसको सही तरिकाको म्यानेजमेन्ट नहुँदाखेरि यसले चाहिँ अझ जुन चाहिँ मार्जिनलाइज पपुलेसन भनिन्छ, विशेष गरी महिला भनिन्छ, उहाँहरूलाई चाहिँ बढी प्रभाव पर्ने हुन्छ कि, किनभने जो चाहिँ अलिकति सक्षम हुनुहुन्छ, जो चाहिँ अर्को पार्ट अफ द ग्रुपमा हुनुहुन्छ, उहाँहरूको त एक्सेस राम्रै एक्सेस इन्स्योर भइरहेको हुन्छ जस्तो सुकै अवस्थामा पनि, भने मार्जिनलाइज पपुलेसनको कुरामा चाहिँ यसले अझ धेरै इम्प्याक्ट पार्छ जस्तो लाग्छ मलाई। त्यो हिसाबले पनि वाटर गभर्नेन्समा चाहिँ महिला अथवा अपाङ्गता भएका पपुलेसनको कुराहरू सुनिनु, उहाँहरूलाई यो वाटर रिसोर्स म्यानेजमेन्टको कुरामा इन्भल्भ गराउनु चाहिँ अझ धेरै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। र पानीसँग जोडिँदा पानीको कुरा आउँदाखेरि चाहिँ घरमै हामीले आफ्नै घर वरिपरि अथवा हामी जुन ओरिजिनबाट आएको छौँ त्यहाँ हेर्दाखेरि चाहिँ घरमा पानीको रिसोर्स जुटाउने कसको रोल बढी हुन्छ होइन। अभियसली त्यो नहुँदाखेरि अथवा त्योसँग जोडिने मतलब समुदाय चाहिँ महिला नै बढी, महिला किशोरीहरू बढी हुँदाखेरि चाहिँ उहाँहरूको कुरा चाहिँ त्यो वाटर रिसोर्स म्यानेजमेन्टमा चाहिँ त्यो डिसिजनमा उहाँहरूलाई संलग्न गराउनु चाहिँ अझ धेरै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ।
0: अनुजीलाई धेरै धेरै धन्यवाद। हामीले भर्खर सुन्यौँ पानी, विकास र लैङ्गिक समानताको कस्तो अन्तर सम्बन्ध छ भनेर। अबको पालो रहेको छ अर्को गीतको, अबको पालो रहेको छ तिम्रो मन बदलिएछ। इन्जोय दिस ट्र्याक।

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 पिपल पावर्ड रेडियोमा म प्रतिष्ठाको साथमा हुनुहुन्छ. आज रमाइलो कुराकानीहरू गर्दा गर्दै रमाइला गीतहरू सुन्दा सुन्दै नेप्लिज भोइस अफ क्यानबेराको अन्त्यतिर आइसकेका छौँ. आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद. अर्को कार्यक्रममा फेरि भेटौँला. सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्. यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ. अर्को हप्ता यही दिन यही समय बिहिबार साँझ 8 बजे रमाइला गीत र कुराकानी सहित भेट्ने नै छौ 98.3 XXXFM मा. जाँदा जाँदै मिठा मिठा गीतहरू सुनेर जाऊ. इन्जोय दिस ट्र्याक.